0: सब तरह की तारीफ खुदा ही को सजावार है जो तमाम मखलूकात का परवरदिगार है, बड़ा मेहरबान निहायत रहम वाला, इंसाफ के दिन का हाकिम।
1: इय्याक नअबुदु व इय्याक नस्तईन।
0: ऐ परवरदिगार, हम तेरी ही इबादत करते हैं और तुझी से मदद मांगते हैं।
1: इहदिनस सिरात अल-मुस्तकीम सिरात अल-लज़ीन अनअमत अलैहिम गैर अल-मग़दूब अलैहिम वलद्दाल्लीन।
0: हमको सीधे रास्ते चला उन लोगों के रास्ते जिन पर तू अपना फजल करम करता रहा, न उनके जिन पर गुस्से होता रहा, और न गुमराहों के।
2: Here at Radio 79 Brisbane, we have decided to repeat old Juma programs of late Hazrat Maulana Bashir Ahmed Diwan. As you know, late Hazrat Maulana Bashir Ahmed Diwan has been presenting radio programs for more than 50 years. Out of his collection of old programs, we'll bring to you selected old Juma programs of late Hazrat Maulana Bashir Ahmed Diwan in this segment, Aaj Juma Hai. To chalo. आज जुमा है प्रोग्राम आपकी खिदमत में, महरूम हजरत मौलाना बशीर अहमद दीवान।
3: बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह वकफा वसलाम अला इबादिहिल्लज़ीन इस्तफा। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम। बिस्मिल्लाहिर्रहमानिर्रहीम। या अय्युहल्लज़ीन आमनु इस्तईनु बिस्सब्र वस्सलाह इन्नल्लाह मअस्साबिरीन। وفي آية أخرى إنما يوفى الصابرون أجرهم بغير حساب صدق الله النبي العظيم وقال رسول الله صلى الله عليه وسلم أشد الناس بلاء الأنبياء ثم الأمثل فالأمثل أو كما قال النبي صلى الله عليه وسلم عزيزان من البرادران محترم السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ یہ اللہ رب العزت کا بہت بڑا کرم، اس کا احسان عظیم ہے کہ اللہ سبحانہ و تعالیٰ نے برکت و رحمت والا جمعہ کا دن آج ہم سب کو نصیب فرمایا ہے۔ اللہ سبحانہ و تعالیٰ اپنے کرم سے، اپنے فضل سے اس مبارک دن کی برکتیں اور رحمتیں ہم سب کو نصیب فرمائیں اور نماز جمعہ کے ادا کرنے کی توفیق رب کریم عطا فرما کر کے بارگاہ الہی میں دعا کرنے کی رب کریم ہم سب کو توفیق عطا فرمائے، اور ہمارے قصور اور ہمارے گناہوں کو رب کریم معاف فرما دے، آمین۔ عزیزان ملت، قرآن کریم کی جن مبارک آیتوں کو میں نے اس وقت تلاوت کیا ہے، اسی کی روشنی میں چند باتیں عرض کرنی ہیں۔ یہ ہمارا ایمان ہے کہ اللہ سبحانہ و تعالیٰ نے قیامت تک آنے والے انسانوں کی ہدایت کے لیے جو پاک کتاب قرآن کریم کو نازل فرمایا ہے، اس کتاب مبین کی ہر آیت پر ہمارا ایمان ہے، اور اس بات پر بھی ہمارا ایمان ہے کہ اس کتاب پر عمل کرنے والا اور اس کے مطابق زندگی گزارنے والا ہی دنیا میں بھی فلاح اور کامیابی حاصل کرے گا، اور آخرت میں بھی اللہ سبحانہ و تعالیٰ کی رضا اور خوش نزی حاصل کرے گا۔ قرآن کریم کی جن مبارک آیتوں کو میں نے تلاوت کیا ہے، اس میں پہلی آیت یہ ہے، یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ۔ اے ایمان والو، اے کلمہ لا الہ الا اللہ کے پڑھنے والو، محمد رسول اللہ صلی اللہ علیہ وسلم کی رسالت کا اقرار کرنے والوں سے کہا جا رہا ہے، اے ایمان والو، یا ایھا الذین آمنوا استعینوا بالصبر والصلاۃ، صبر اور نماز کے ذریعے سے اللہ کی مدد حاصل کرو۔ تم مصیبتوں میں پھنسے ہو، پریشانیوں میں آ گئے ہو، اللہ سبحانہ و تعالیٰ کی مدد چاہتے ہو، صبر کا دامن تھامے رہو اور نمازوں کے ذریعے سے اللہ سبحانہ و تعالیٰ کی مدد حاصل کرو۔ رب کریم ان لوگوں پر اپنی رحمتوں اور برکتوں کو نازل فرماتا ہے اور مصائب مشکلات سے نجات دیتا ہے جو صبر کا دامن تھامتے ہیں और पांचों वक्त की नमाजों का इहतमाम करके बारगाह इलाही में दुआ करते हैं। इन लामा साबिरीन आगे फरमाया, याद रखो कि अल्लाह सुबहानहू व तआला सब्र करने वालों के साथ है। जो सब्र करता है मसाइब मुश्किलात के अंदर, अल्लाह सुबहानहू व तआला की तरफ से आई हुई मुसीबतों पर सब्र करता है, परेशानियों के वक्त में सब्र का दामन थामता है और नमाज के जरिए से अल्लाह की मदद चाहता है, याद रखो कि अल्लाह सुबहानहू व तआला सब्र करने वालों के साथ है। कितनी बड़ी खुशखबरी है, अल्लाह सुबहानहू व तआला की माइयत और उसका साथ होना इंसान के लिए कितनी बड़ी खुशी की बात है कि मेरा रब मेरे साथ है। दूसरी आयत कुरान करीम की जो मैंने तिलावत की, जिसमें अल्लाह सुबहानहू व तआला इरशाद फरमाते हैं, इन्नमा युवफ़्साबिरूना अजरुहुम बगैर हिसाब, मेरे बंदों में से जिन्होंने सबर किया, सबर के साथ जिंदगी गुजारी, हालात आए, मुश्किलात आए, परेशानी आई, सबर के साथ जिंदगी गुजारी, अल्लाह सुबहानहू व तआला वादा फरमाते हैं कि इन्नमा युवफ़्साबिरून, हम सबर करने वालों को पूरा पूरा अज्र अता फरमाएंगे बेहिसाब, अपनी शान के मुताबिक उसको अज्र सवाब अता फरमाएंगे। वादा है अल्लाह सुबहानहू व तआला का, इन नमा युवफ़्साबिरून अज्रहुम बगैर हिसाब, इसी के मुताबिक सरकारी दुआलम हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद गिरामी है कि कयामत के दिन जब इंसान के नामे आमाल के तोलने का वक्त होगा, वजन करने का वक्त आएगा, इससे पहले के आमाल का वजन हो ऐलान किया जाएगा, अइन साबिरून, कहां है सबर करने वाले, एक फरिश्ता ऐलान करेगा, अइन साबिरून, कहां है सबर करने वाले, मैदान हशर में ये सबर करने वाले आवाज सुन करके खड़े हो जाएंगे। ये वो लोग हैं कि जिन्होंने दुनिया में मुसीबतें परेशानियां उठाई और सबर का दामन कभी छोड़ा नहीं, सबर करने वाली जमात खड़ी हो जाएगी। फरिश्ते से कहा जाए, ले जाओ उनको जन्नत के दरवाजे पर पहुंचाओ। ताजदार मदीना मोहम्मद अरबी सलाजम इरशाद फरमाते हैं कि ये साबिरीन की जमात, सबर करने वाले की जमात जन्नत के दरवाजे पर पहुंच जाएगी और कहेगी जन्नत का दरवाजा खोलो, जन्नत का दरवाजा खोलो। जन्नत के दरवाजे पर जो फरिश्ता मुकर्रर है, जिसको रिजवान कहा गया है, वो बारगाह इलाही में अर्ज करेगी, अरेगा परवरदिगार आलम, अभी तो इनके आमाल का वजन नहीं हुआ है, नामे आमाल तोड़े नहीं गए हैं और ये जन्नत के दरवाजे को खोलने के लिए आवाज लगा रहे हैं, क्या हुक्म है रब्बुल आलमीन, क्या हुक्म है परवरदिगार आलम। अल्लाह सुबहानहू व तआला फरमाएंगे रिजवान से, फरिश्ता से फरमाया, खोल दो दरवाजा। मैंने अपनी पाक किताब में वादा किया है कि जो सबर करेंगे और सबर के साथ जिंदगी गुजारेंगे, उनको बगैर हिसाब के जन्नत में दाखिल कर देंगे। दरवाजा खोल दो और सबर करने वालों को जन्नत में पहुंचा दिया जाएगा। बड़ी बशारत है कि दुनिया मुसीबतों में गिर जाती है, कभी गमी है, कभी खुशी है, कभी शहनाई बजती है तो कभी मातम होते हैं। कोई अमीर है तो कोई गरीब है, कोई महलों में रहता है तो कोई झोपड़ी में रहता है। रंज और गम और खुशी इस दुनिया में चलती रहती है। अल्लाह सुबहानहू व तआला अपनी नेमतों से नवाजे तो शुक्र अदा करो, अपना शाकिर बंदा बन जाओ, उनकी नेमतों पर शुक्र अदा करो। جب مصائب و مشکلات میں گر جائیں, پریشانیاں آئیں, بیماریاں آئیں, تو صبر کرو. صبر کرنے والوں کے ساتھ اللہ سبحانہ و تعالیٰ ہے, ان کی بڑی مدد فرماتے ہیں, ان کے بڑے درجات بیان کیے گئے ہیں. ایک حدیث میں سرکار دو عالم حضرت نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد گرامی ہے, اللہ کا جو بندہ بیمار ہو گیا, بیماری میں مبتلا ہو گیا, اور اس نے بیماری کے زمانے میں, بیماری کے دنوں میں 40 مرتبہ یہ آیت کریمہ پڑھی, لا الہ الا انت سبحانک انی کنت من الظالمین, لا الہ الا انت سبحانک انی کنت من الظالمین, یہ آیت کریمہ 40 مرتبہ پڑھی, تو فرمایا اگر وہ اس بیماری سے اچھا ہو گیا, تندرست ہو گیا, شفا مل گئی, تو اللہ سبحانہ و تعالیٰ اس کے تمام گناہوں کو معاف کر دے گا, بخش دے گا. اور اگر اسی بیماری میں اس کا انتقال ہو گیا, وفات ہو گئی, تو تاجدار حرم حضرت نبی کریم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, کل قیامت کے دن اس کو شہیدوں کے ساتھ اٹھایا جائے گا. شہداء اسلام, اسلام کے راستے میں جان دینے والے شہیدوں کے ساتھ اس کو کھڑا کر دیا جائے گا. ایک روایت میں آتا ہے کہ ام المؤمنین حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ گھر میں بیٹھی ہیں, اپنے روم میں, کمرے میں, حجرہ میں بیٹھی ہیں, رات کا وقت ہے, تاجدار مدینہ محمد عربی صلی اللہ علیہ وسلم بھی تشریف فرما ہے, بیٹھے ہیں, رات کا وقت ہے, چھوٹا سا ایک دیا, چھوٹا سا ایک چراغ جل رہا تھا. اچانک ہوا کا ایک جھونکا آیا اور چراغ بجھ گیا, اندھیرا ہو گیا. چراغ کے بجھتے ہی سرکار دو عالم حضرت نبی کریم صلی اللہ علیہ وسلم کی زبان مبارک سے مبارک کلمات نکلے, انا للہ و انا الیہ راجعون. ام المؤمنین عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے فرمایا, یا رسول اللہ صلی اللہ علیہ وسلم, یہ انا للہ و انا الیہ راجعون تو کوئی بڑی مصیبت پر پڑھا جاتا ہے, اور یہ چراغ کا بجھنا تو معمولی بات ہے. سید کونین صلی اللہ علیہ وسلم جواب میں ارشاد فرمایا, عائشہ, چھوٹی سے چھوٹی بھی مصیبت آ جائے تب بھی ان کلمات کو پڑھنے پر اللہ سبحانہ و تعالیٰ بڑے اجر و ثواب عطا فرماتے ہیں. ٹھوکر لگ گئی, گر گیا آدمی, ہاتھ سے کوئی پلیٹ گر گئی, پیالہ گر گیا, ٹوٹ گیا, مومن کا کام ہے کہ پڑھ, انا للہ و انا الیہ راجعون. قرآن کریم نے بشارت سنائی ہے, وبشر الصابرین, صبر کرنے والوں کو خوشخبری سنا دیجیے, الذین اذا اصابتهم مصیبہ قالوا انا للہ و انا الیہ راجعون. جس کسی کو کوئی مصیبت پیش آ گئی اور مصیبت کے وقت فوراً پڑھا انا للہ و انا الیہ راجعون, قرآن کریم کا فرمان ہے, الذین اذا اصابتهم مصیبہ قالوا انا للہ و انا الیہ راجعون پڑھ لیا, اولئک علیہم صلوات من ربہم و رحمہ. اللہ تبارک و تعالیٰ کی رحمتیں مل جائیں گی اور خاص رحمتوں سے نوازا جائے گا, یہی لوگ ہیں ہدایت پانے والے. آئیے صبر کا ایک عظیم ترین واقعہ جو علماء کرام نے بیان فرمایا ہے عرض کرتا ہوں, پیش کرتا ہوں. ایک مرتبہ ایک اللہ والے, اللہ کے مقبول بندہ راستے پر چل رہے تھے, سردی کا موسم تھا, بارش بھی ہو رہی تھی. یہ اللہ کے بندے, یہ اللہ کا مقبول بندہ چل رہا تھا, سامنے سے ایک نوجوان اپنی بیوی کے ساتھ آ رہے تھے. جب قریب میں پہنچے تو یہ اللہ والے کی جوتی سے پانی کے دو چار چھینٹے उस औरत के कपड़े पर गिर गए और उसको बड़ा गुस्सा आया। उसके शोहर ने देखा कि मेरी बीवी के कपड़े पर दो तीन छींटे पड़ गए हैं। उसे भी गुस्सा आया, कहा तो अंधा है देखता नहीं, मेरी औरत के कपड़े पर छींटे गिर गए। उसके शोहर ने देखा कि मेरी बीवी के कपड़े पर दो तीन छींटे पड़ गए हैं। उसे भी गुस्सा आया, कहा तो अंधा है देखता नहीं, मेरी औरत के कपड़े पर छींटे गिर गए और मैला कर दिया।